0: आराम। AGS ट्यूबुलर बैटरी, दिल को है आराम।
1: इस आवाज ने छीन लिया है सुकून, तो ले आए मॉसपेल, क्योंकि डे हो या नाइट मॉसपेल करेगा घंटों फाइट। मॉसपेल, मच्छर आपसे दूर रहने पर मजबूर।
2: दिस पब्लिक सर्विस मैसेज इज ब्रॉट टू यू बाय FM 100। गाड़ी चलाते वक्त ये ना सोचिए कि सिर्फ आपकी गलतियां हादसात का सबब बन सकती हैं। दूसरों की गलतियों के लिए भी तैयार रहिए। ट्रैफिक कवानीन की पाबंदी कीजिए।
3: FM 100। Like us on facebook.com/FM247365। FM 247365।
4: Let's celebrate 31 years of memory, milestone and moments. FM 100 Pakistan. It's a legacy.
5: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
6: Markae Haq. Ek saal sach ke saath. Ek saal awam ki awaaz ke saath. Markae Haq. Ye sirf ek saal nahi. Ye azam, اتحاد اور قربانی کی داستان ہے۔ جب قوم اور محافظ ایک صف میں کھڑے ہوں تو حق کی آواز کبھی دب نہیں سکتی۔ جہاں ہر قدم حق کی جیت اور وطن کی محبت کا آئینہ دار بنا، یہ وہ سفر ہے جس میں عوام کا جذبہ اور محافظوں کی ہمت مل کر بنی ایک ناقابل شکست طاقت۔ پاکستان زندہ باد۔
7: پاک فوج زندہ باد۔

0: स्पेशल क्वालिटी सोप और सेवैया।
1: बैन अवी सफर पर रवाना होने वाले मुतवज्जो हूँ, ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करती है। यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म की जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
2: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया। FM 100 Like us on facebook.com/FM247365 FM247365 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy. Assalamu alaikum Pakistan. Let's celebrate the journey. Markae Haq. Yeh woh daastan hai jahan awaaz bani taqat aur jazba bana pehchan. Pakistan zindabad. पाक फौज जिंदाबाद जिंदाबाद।
3: कीप इट लॉक्ड टू 100 FM।
4: शिफा वहाँ से शुरू होती है जहाँ कुदरत मुस्कुराती है। श्वाबे सिंगल रेमेडीज, कुदरत के अनमोल खजानों और जर्मन महारत का शाहकार जिन्हें आप तक 75 सालों से पाकिस्तान में पहुँचा रहे हैं, डॉक्टर हमीद जर्नल होमियो।
2: Like us on facebook.com/FM247365 FM247365 मार्का हक, एक साल सच के साथ, एक साल आवाम की आवाज के साथ। मार्का हक, ये सिर्फ एक साल नहीं, ये अजम, इत्तेहाद और कुर्बानी की दास्तान है। जब कौम और मुहाफिज एक सफ में खड़े हों तो हक की आवाज कभी दब नहीं सकती। जहां हर कदम हक की जीत और वतन की मोहब्बत का आईनेदार बना, ये वो सफर है जिसमें अवाम का जज्बा और मुहाफिजों की हिम्मत मिलकर बनी एक नाकाबले शिकस्त ताकत। पाकिस्तान जिंदाबाद।
3: पाक फौज जिंदाबाद।
5: Keep it locked to 100 FM.
2: FM 100. Like us on facebook.com/FM247365.
3: FM 247365.
6: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔
2: مارکہ حق، عوام کا جذبہ، محافظوں کی طاقت۔
7: ہم چھائے طوفانوں آندھیوں کی طرح، ہم ٹوٹے دشمنوں پہ بجلیوں کی طرح۔
3: پاک فوج زندہ باد۔
5: کیپ اٹ لاکڈ ٹو 100 FM۔
8: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
9: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
10: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
9: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
10: ٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔ اپنا BMI چیک کروائیں،
8: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں، ویٹ سے آگے کا سوچیں۔
2: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ مارکہ حق، جب قوم بنے ایک آواز۔
7: ہم چھائے طوفانوں آندھیوں کی طرح،
11: پنوں پہ بجلیوں کی طرح.
12: پاک فوج زندہ باد.
13: کراچی, لاہور, اسلام آباد, حیدرآباد, راہیم یاکام, ملتان, آبد آباد, گجرات, جیلان. Across Pakistan, this is FM 100.
14: Assalamu alaikum, Pakistan.
15: آپ سن رہے ہیں ایف ایم 100 پر جمعۃ المبارک کی خصوصی نشریات.

0: welcome back kahin yaar mera ban ke rahi falak shabir ka track zindagi to zindagi ye humne aapko dedicate kiya diplo tharparkar se ehsan raza rahimo cassette tape mistri mohammad yusuf rahim yaro rahimo yaar रहीमो यार गाना पला करना गई तो गई कैसे बिन आपके जिए तो जिए कैसे बिन आपके भाई साहब मिस्त्री मोहम्मद यूसुफ साहब और एहसन रजा साहब इंडियन गाने नहीं चलते हैं पाकिस्तानी गाने चलते हैं यानी के समझ रहे हैं ना आप सही कोई सिंधी बिंदी गाना सुनो सही कैसा बात करता है तुम जिए तो जिए कैसे बिन आपके छोड़ो उनको सही अपना गाना सुनो सही अपना गाना और हमारी प्यारी सी बहन नौरीन तौसीफ आ गई हैं अस्सलाम वालेकुम नदीम भाई मिजाज कैसे हैं बेशुमार दुआएं तमाम प्यारे प्यारे लिसनर्स को भी सलाम और ढेरों दुआएं इस पहली का ज्यादा दुरुस्त जवाब है ओके बहुत समझदार हो भाई बहुत समझदार हो एक और जवाब आया है भाई बहुत समझदार हो बहुत समझदार हो रिक्वेस्ट प्ले आज नहीं होगी हाँ इतना जरूर है कि आप अगर किसी सिंगर का नाम लेंगे तो हम उस सिंगर के का गाना चला देंगे और आपने भी क्या बात है नौरीन माशाल्लाह से आप हमारी बहुत प्यारी लिसनर हैं काफी अरसे से सुन रही हैं आपको भी पता है कि इंडियन जो कंटेंट हैं वो नहीं चलते गो गिफ आवाज चाहे हमारे पाकिस्तानी सिंगर्स की हो मगर वो अगर इंडियन कंटेंट है तो वो नहीं चलता फरमाइश तो यही खराब हो गई खत्म हो गई जैसे हमारा एहसन भाई का और मिस्त्री मोहम्मद यूसुफ का हमने फरमाइश को साइड पे मार दिया अच्छा जनाब हमारे अलीमुद्दीन यूसुफ जई साहब आ गए हैं और नूरजहान और सज्जाद अली की आवाज की उन्होंने फरमाइश की है नसीम कुरैशी साहब खिताबुल्लाला समी शेख इमरान रियाज अयूब आफरीदी और मेरे वालिद मोहतरम की खिदमत अकदस में उन्होंने अपने अकीदत दारा सलाम पेश किया है मैसेज आपका हमने पढ़ लिया है यानी कि समझ रहे हैं ना आप अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु आफियत की अनगिनत दुआएं सलामत रहें खुशामदीद इस मैसेज के साथ आई हैं संजू और कह रही है नौरीन बहना के लिए प्यारे जरीन नूर के लिए बहुत सा प्यार जिससे मोहब्बत होती है उस पर नजर नहीं रखते बल्कि उसे आजाद छोड़ देते हैं बावफा होगा तो कहीं नहीं जाएगा बेवफा होगा तो नजर रखने पर भी धोखा देगा धोखा क्या बात की है भाई बहुत बढ़िया बहुत बढ़िया और आगे बढ़ते हैं इरफान भाई तुसी भी आ गए हो की हाल है थोड़ा ठीक ठाक ये इरफान मेमन नहीं है ये जहन में रखिएगा तो जनाब मैंने आज पहली पूछी है नौरीन ने भी उसका जवाब दिया हाथ में डंडा ना तलवार बताओ कौन सा है वो चौकीदार हैं जी हैं जी वैसे जो जो ये जवाब दे देंगे अगर जल्दी इसका जवाब हो गया तो एक और पहेली जो है वो आप तक लेकर आएंगे सवाल का जवाब है ओके जरीन नूर आपने भी दुरुस्त जवाब दे दिया इतना आसान सवाल था क्या ये इतनी आसान पहेली थी तो जनाब ये बताइए हो क्या रहा है आजकल मजे हो रहे हैं मजे एक सवाल भी मेरा दिल कर रहा है कि मैं आप लोगों से पूछ लूं वो मैं रास्ते में सोच रहा था लेकिन यहां के भूल गया कि मैं कौन सा सवाल पूछूं अच्छा वैसे ये हमारे हर जगह ये बात बड़ी पॉपुलर है मशहूर है अब बात मशहूर भी हो जाती है ना बहुत से एक बात बड़ी मशहूर है जो कि हर एक इंसान के पाकिस्तानी खसूसी तौर पर पाकिस्तानी के हर एक की जुबान पर ये लफ्ज होता है महंगाई बढ़ी है भाई महंगाई बढ़ी है बहुत महंगाई हो गई है महंगाई नजर क्यों नहीं आती मुझे मैं ये सवाल है आपसे महंगाई अगर है तो लोगों की कुव्वत खरीद जो है वो खत्म हो जानी चाहिए قوت خرید ختم نہیں ہو تو کم از کم اس میں فرق پڑ جانا چاہیے. تو قوت خرید جو ہے وہ مجھے نہیں لگتا کہ ویسی کم ہو گئی ہے. قوت خرید لوگوں کی, اچھا ایسا نہیں ہے کہ افیکٹڈ نہیں ہے لوگ, بہت سے بے تحاشا مطلب پرسنٹیج پر میں یہ کہوں گا, کیونکہ پاکستان تقریباً 25 سے 28 کروڑ کی عوام ہے پاکستان کی, تو اتنے سارے لوگوں میں آپ یہ نہیں کہہ سکتے کہ بھائی سب کے اوپر یہ لاگو ہوتی ہے بات جو میں بتا رہا ہوں آپ کو, لیکن سب پر نہیں. تو اس میں بہت زیادہ میرا اپنا آئیڈیا ہے تو 20% یا 25%, بہت زیادہ ہو گیا 30% لوگ ایسے ہوں گے کہ جو اس جن کی قوت خرید جو ہے وہ افیکٹڈ ہوئی ہے یا متاثر ہوئی ہے اس بات سے کہ مہنگائی بہت ہے, مہنگائی ہے, ایسا نہیں ہے, چیزوں کی قیمتیں بڑھ رہی ہیں, لیکن قیمتیں بڑھنے سے قوت خرید کا کیا تعلق ہے؟ قوت خرید اگر ہے تو قیمتیں جتنی بھی بڑھ جائیں تو, یعنی کہ سمجھ رہے ہیں نا, تو یہ نہیں, یعنی کہ صرف چیخنا ہوا نا, تو قوت خرید ابھی ہے اس کا مطلب ہے. اور قوت خرید کا یہ میں یہ سمجھتا ہوں کہ اپنے طور پر کہ اس وجہ سے نظر آتا ہے کہ اگر ٹماٹر 400 روپے کلو ہے تو بھی لوگ خرید رہے ہیں, ٹماٹر اگر 50 روپے کلو ہے تو بھی لوگ خرید رہے ہیں, بس. ابھی پیٹرول کو دیکھ لیجئے آپ کہ پیٹرول جو ہے اچھا یہ بات میری سمجھ سے باہر ہے یار, کہ مطلب اس قوم نہیں کہوں گا عوام کا آپ مینٹل سٹیٹس دیکھیں آپ کہ پیٹرول بڑھنے والا ہوتا ہے تو پیٹرول پمپ پر جا کر وہ فل ٹائم رش ہوا ہوتا ہے جی, ٹینکی فل کروا لے کتنے دن چلا لو گے بھائی, موٹر سائیکل کی بات کر رہا ہوں, موٹر سائیکل کا ٹینک فل کروا لو گے کتنے دن چل جائے, 5 دن, 10 دن, 1 ہفتہ, 15 دن, اس کے بعد پھر وہ اسی پیسوں سے پیٹرول ڈلوائیں گے نا آپ, اور ڈلوا رہے ہیں لوگ, یعنی کہ سمجھ رہے ہیں نا آپ. قوت خرید کی بات کر رہا تھا میں کہاں سے کہاں پہنچ گیا, پیٹرول پر بھی پہنچ گیا, پیٹرول پر بھی بتا رہا ہوں, تو اس میں بھی قوت خرید ہے تو آپ پیٹرول ڈلوا رہے ہیں نا. لیکن ایسا کیوں ہے کہ جس پر ہم چیخ بھی رہے, مہنگائی بھی بہت ہے اور قوت خرید بھی ختم نہیں ہو رہی؟ ہاں یہ ایک سوال ہے, ہیں جی ہیں جی. اس سوال کا جواب ہے کسی کے پاس؟
1: میرا یہ خیال کہ کسی کے پاس جواب ہوگا. ندیم آ گئے, عمر رباب آ گئے ہیں,
0: کہہ رہی ہیں میرا میسج نہیں آتے ہیں. عمر رباب آپ کا ابھی ایک میسج آئے ہیں اور ہم نے پڑھے ہیں, ہیں جی جی ہیں جی, وہ بھی دل سے. تو آپ کے میسج آئیں گے تو ہم پڑھیں گے, اب راستے میں کوئی غائب ہو جاتے تو ہم کچھ نہیں کہہ پاتے اس کے بارے میں, کچھ نہیں کہہ پائیں گے اس کے بارے میں. چلے جناب اسی بات پر ہم آپ کو لے کر جاتے ہیں, چھوٹے چھوٹے سے گانے چلا رہا ہوں آپ لوگوں کے لیے, اچھے اچھے سے, تاکہ آپ لوگوں کا موڈ پیالا پالا شو ہو جائے. یہ لو پکڑو.